पथिकको सबतिर थक लागे पाउँजी पाउँजी र पाद शब्दले समुद्र ठेउर गर्जन पारि हुएन। बेलाभूमि र बालुका सच्याएर पथिको देखिछ केवल पाउँजी पाउँजी भए तमाम बेलाभूमि देह सहित देह मिसाई रंगीन स्वप्नको उपभोग कलाबेले आउ